काठमाडौँ नगरपालिकालाई तपाईँले एप्रोच गर्दै काठमाडौँ लासा सिसी सिसी छ यो प्रपोजल राख्ने अनि काठमाडौँ हामी उयो गरौँ भन्नुहुन्छ।